0: सही बात है, वो अबकार
1: وأبكارا.
0: अबकार। يا أيها النبي يا أيها الذين آمنوا